0: शुरू होती है इसीलिए इस प्रोग्राम में हम ऐसी आसान और मुख्तसर सुन्नतों का जिक्र करेंगे जो सिर्फ चंद सेकंड या एक मिनट लेती हैं लेकिन इंसान की रूह आदतों और अल्लाह से ताल्लुक को मजबूत बनाने में बहुत बड़ा किरदार अदा करती हैं तो आइए आज हम मिलकर एक और खूबसूरत सुन्नत सीखते हैं और अपनी जिंदगी को सुन्नत नबवी सल्लल्लाहु अलैहि वसल्लम की रोशनी से मुनव्वर करते हैं सामने किराम आज हम बात करेंगे एक बहुत ही दिलचस्प सुन्नत के हवाले से कि गलती करने वाले को फौरन जलील या रुस्वा करने के बजाय नरमी हिकमत और आसानी के साथ किस तरह इस्लाह की जा सकती है अबू हुरैरा रज़ियल्लाहु अन्हु रिवायत करते हैं कि एक अराबी ने मस्जिद में पेशाब कर दिया लोग उसकी तरफ बढ़े ताकि उसे डांटे इस पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उसे छोड़ दो और पेशाब पर पानी का भरा हुआ डोल या बड़ा डोल बहा दो क्योंकि तुम लोगों के लिए आसानी पैदा करने के वास्ते भेजे गए हो और तुम्हें तंगी पैदा करने के लिए नहीं भेजा गया है यह हदीस मुत्तफ़क़ुन अलैह है और अल्फाज बुखारी के हैं सभी किराम यहाँ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हिकमत देखिए अगर उसे अचानक डांट कर दरमियान ही में रोक दिया जाता तो मुमकिन था कि वो घबरा जाता नजासत मस्जिद के ज्यादा हिस्से में फैल जाती उसे जिस्मानी नुकसान भी पहुंच सकता था और एक ऐसा शख्स जो अभी दीन के आदाब से नावाकिफ था उसके दिल में इस्लाम और मुसलमानों के बारे में सख्ती का तसव्वुर पैदा हो जाता इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने एक बड़ी खराबी को रोकने के लिए एक महदूद गलती को मुकम्मल होने दिया यही हिकमत है कि सिर्फ बुराई देखकर रद्दअमल देना हिकमत नहीं बल्कि ये देखना भी हिकमत है कि उस बुराई को किस तरीके से रोका जाए ताकि मजीद बड़ा नुकसान पैदा न हो सहाबा इकराम जब उसकी तरफ लपके उसी लम्हे आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया दाऊहु उसे छोड़ दो जब वो शख्स फारिग हो गया तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा इकराम से फरमाया उस जगह पर एक डोल पानी बहा दो बस मसला हल हो गया न हंगामा न उसे सबके सामने जलील करना नजासत को पानी से साफ कर दिया गया और गलती करने वाले को तालीम दे दी गई फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने एक ऐसा जुमला फरमाया जो दावत और तरबियत का पूरा उसूल अपने अंदर समोए हुए है فَإِنَّمَا بُعِثْتُمْ مُيَسِّرِينَ وَلَمْ تُبْعَثُوا مُعَسِّرِينَ یعنی تم آسانی پیدا کرنے والے بنا کر بھیجے گئے ہو لوگوں کے لیے مشکل پیدا کرنے والے نہیں یعنی دین کا مزاج آسانی ہے دین ذلیل کرنے کے لیے نہیں آیا ہماری ایک بڑی کمزوری یہ ہے کہ کسی کو غلط کام کرتے دیکھتے ہی ہم اس کے بارے میں فیصلہ کر لیتے ہیں کہ یہ بدتمیز ہے یہ دین کا احترام نہیں کرتا یہ ایسا ہے ویسا ہے لیکن کبھی ایسا بھی تو ہو سکتا ہے کہ اسے معلوم ہی نہ ہو وہ بچہ ہو کسی مختلف ماحول سے آیا ہو یا اسے صحیح مسئلہ کسی نے سکھایا ہی نہ ہو سامعین کرام اگر بچہ غلطی کر دے تو ہمارا پہلا رد عمل کیا ہونا چاہیے چیخنا ڈانٹنا سب کے سامنے شرمندہ کرنا رسول اللہ صلی اللہ علیہ وسلم کا یہ واقعہ والدین کو سکھاتا ہے کہ بچے کی غلطی کو اصلاح کا موقع بنائیں اسے خوف زدہ نہ کریں بلکہ بتائیں یہ کام درست نہیں اور صحیح طریقہ یہ ہے بچہ ڈانٹ سے وقتی طور پر تو رک سکتا ہے لیکن محبت سے دی گئی تعلیم اس کی پوری زندگی بدل سکتی ہے اسی طرح سوشل میڈیا پر اگر کوئی شخص ایک غلط لفظ لکھ دے کوئی مسئلہ غلط بیان کر دے تو لوگ مذاق اڑانے لگتے ہیں نام لے کر رسوا کرتے ہیں بعض اوقات اصلاح سے زیادہ خوشی اس بات میں محسوس ہوتی ہے کہ دوسرے کی غلطی سب کو دکھائی جائے نبی اکرم صلی اللہ علیہ وسلم کا طریقہ اس کے برعکس تھا مقصد یہ تھا کہ غلطی ختم ہو یہ مقصد نہیں تھا کہ غلطی کرنے والا ختم ہو جائے ہاں یقیناً حالات مختلف ہوتے ہیں جو شخص جان بوجھ کر فساد کرے بار بار سمجھانے کے بعد بھی دوسروں کے حقوق پامال کرے یا ایسا معاملہ ہو جہاں فوری طور پر نقصان روکنا ضروری ہو وہاں مناسب سختی کی ضرورت ہو سکتی ہے لیکن جہاں جہالت اور لاعلمی ہوں وہاں اصل طریقہ تعلیم اور نرمی ہے سامعین کرام ہو سکتا ہے ایک سخت جملہ کسی کو برسوں کے لیے دین سے دور کر دے اور ہو سکتا ہے ایک نرم جملہ کسی کی پوری زندگی بدل دے رسول اللہ صلی اللہ علیہ وسلم نے پہلے لوگوں کے دل جیتے پھر ان کے اعمال بدلے اللہ تعالی ہمیں نبی اکرم صلی اللہ علیہ وسلم کی نرمی حکمت اور شفقت اپنانے کی توفیق عطا فرمائے آمین یا رب العالمین سامین یہ تھا پروگرام آج کی سنت. یاد رکھیے نبی اکرم صلی اللہ علیہ وسلم کی ہر سنت میں خیر برکت سکون اور کامیابی پوشیدہ ہے. اور جب ہم محبت کے ساتھ کسی سنت کو اپنی روزمرہ زندگی کا حصہ بناتے ہیں تو وہ صرف ایک عمل نہیں رہتی بلکہ ہمارے ایمان کی خوبصورتی بن جاتی ہے. پروگرام سننا آف دی ڈے کے آج کے اس حلقے سے ساؤنڈ ڈیزائنر ندیم انصاری اور مجھے طلحہ اشرف الزمان کو آئندہ ملاقات تک کے لیے دیجیے اجازت. مع السلامہ.
1: آپ سن رہے ہیں FM 107.
2: دل سے دیسی.

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: इस दुनिया में हमें मुख्तलिफ रिश्ते और ताल्लुकात जोड़ते हैं, मुख्तलिफ लोगों के साथ मेल जोल रखते हैं, जिनमें से कई अफराद को हम दोस्त भी बना लेते हैं। ये सोहबतें हमारी जिंदगी का एक नुमाया रंग बन जाती हैं। कुरान करीम में भी अल्लाह ताला ने कई अस्हाब के वाकियात बयान किए हैं ताकि हम इबरत हासिल करें और राह रास्त पर आ जाएं। आइए तलहा अशरफ जमा के साथ सुनिए प्रोग्राम कससुल कुरान सिर्फ FM 107 पर।
2: सलाम अलैकुम व रहमतुल्लाहि व बरकातुहु। सामने कराम, आज हम आपको सुनाएंगे बनी इसराइल की गाय का वाकया। ये वाकया सूरतुल बकरा में जिक्र किया गया है। सूरतुल बकरा का नाम बनी इसराइल की गाय के वाकये की वजह से रखा गया है। वह ये कि बनी इसराइल में से एक शख्स नामालूम तौर पर कत्ल हो जाता है, उसके कातिल का किसी तरह पता नहीं चलता। बनी इसराइल के कबाइल के दरमियान झगड़ा और निजा शुरू हो जाता है। उनमें से हर एक दूसरे कबीले और दीगर लोगों को उसका जिम्मेदार गर्दानता है और अपने आप को बरी उज़िम्मा करार देता है। झगड़ा खत्म करने के लिए मुकदमा मूसा अलैहिस्सलाम की खिदमत में पेश किया जाता है और लोग आपसे इस मौके पर मुश्किल कुशाई की दरख्वास्त करते हैं और उसका हल चाहते हैं। फिर अल्लाह सुबहाना व तआला ने मूसा अलैहिस्सलाम को वही भेजी कि इस कौम को हुक्म दो कि वो एक गाय ज़बह करे। गाय को ज़बह करने का हुक्म दरअसल बनी इसराइल की दुखती रग पर हाथ रखने के मुतरादिफ था। गौसाला परस्ती के जरासीम और गाय बैल से मोहब्बत और उसे देवता समझने का अकीदा अभी तक उनमें मौजूद था। लिहाजा एक तकलीफ तो उन्हें ये हुई कि जिस चीज को काबिल परस्तिश समझते थे अल्लाह ताला ने उसी चीज को ज़बह करने का हुक्म दिया। दूसरे उन्हें ये यकीन नहीं था कि इस तरह गाय ज़बह करने से कातिल का सुराग किस तरह मिल सकता है। कुरान करीम में इस वाक्य को इस तरह बयान किया गया है, याद करो उस वक्त को जब मूसा ने अपनी कौम से कहा था कि तुम एक गाय ज़बह करो, यानी जो भी पहली गाय मिल जाए उसे ज़बह कर दो कातिल की तलाश के लिए। وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ إِنَّ اللَّهَ يَأْمُرُكُمْ أَن تَذْبَحُوا بَقَرَةً। उन्हें यकीन नहीं था कि इस तरह गाय ज़बह करने से कातिल का सुराग किस तरह मिल सकता है, लिहाजा मूसा अलैहिस्सलाम से यूं कह दिया कि हमसे दिल लगी करता है। قَالَ وَتَتَّخِذُنَا هُزُوًا, मूसा अलैहिस्सलाम ने जवाब दिया, قَالَ أَعُوذُ بِاللَّهِ أَن أَكُونَ مِنَ الْجَاهِلِينَ, मैं खुदा से पनाह मांगता हूँ कि मैं जाहिलों में से हो जाऊँ। यानी इस्तेहज़ा और तमस्खुर करना नादान और जाहिल अफराद का काम है और खुदा का रसूल यकीनन ऐसा नहीं है। अगर बनी इसराइल एक फरमाबरदार कौम होते और कोई सी गाय भी ज़बह कर देते तो हुक्म की तामील हो जाती, मगर कठहुज्जती और टाल मटोल हत्ता कि नाफरमानी उनकी रग रग में भरी हुई थी। कहने लगे, अच्छा हमें अपने परवरदिगार से पूछ कर बताओ वो गाय कैसी होनी चाहिए। قَالُوا ادْعُ لَنَا رَبَّكَ يُبَيِّن لَنَا مَا هِيَ, تم اپنے خدا سے کہو وہ گائے کیسی ہونی چاہیے۔ دیکھیں سامعین کرام, اس جملے میں ایک طرح کا سوئی ادب یا سربستہ استہزاء و مذاق پایا جاتا ہے۔ وہ کہہ سکتے تھے کہ ہمارے خدا سے پوچھئے, لیکن انہوں نے کہا کہ تم اپنے رب سے پوچھو۔ بہرحال اللہ تعالیٰ کی طرف سے جواب آیا, ऐसी गाय जो न बूढ़ी हो और बेकार हो चुकी हो और न ही जवान बल्कि उनके दरमियान हो, आवानुम बैन ज़ालिक, और ताकि कौम इससे ज़्यादा इस मसले को तूल न दे और बहाना तराशी से हुक्म खुदा में ताखीर न करे। अपने कलाम के आखिर में अल्लाह सुब्हान व तआला ने मज़ीद कहा, जो तुम्हें हुक्म दिया गया है उसे अंजाम दो, फ़फ़अलू मा तुमरून, लेकिन उन्होंने फिर भी ज़्यादा बातें बनाने और ढिठाई दिखाने से हाथ नहीं उठाया और कहने लगा, अपने परवरदिगार से पूछो कि वो हमारे लिए वाजे करे कि उसका रंग कैसा हो। अल्लाह की तरफ से जवाब मिला कि वो गहरे जर्द रंग की होनी चाहिए जो देखने वाले के दिल को खुश कर दे। قال انه يقول انها بقرة صفراء فاقع لونها تسر الناظرين, खुलासा ये कि वो गाय मुकम्मल तौर पर खुश रंग और चमकीली हो, ऐसी दीदा जेब के देखने वालों को ताज्जुब में डाल दे। لیکن تعجب کی بات یہ کہ انہوں نے اس پر اکتفا نہ کیا اور اسی طرح ہر مرتبہ بہانہ جوئی سے کام لے کر اپنے آپ کو اور مشکل میں ڈالتے گئے۔ پھر کہنے لگے، اپنے پروردگار سے کہیے کہ ہمیں واضح کرے کہ یہ گائے کام کرنے کے لحاظ سے کیسی ہونی چاہیے۔ قال ادع لنا ربك يبين لنا ما هي ان البقر تشابه علينا، کیونکہ یہ گائے ہمارے لیے مبہم ہو گئی ہے۔ وَإِنَّا إِنْ شَاءَ اللَّهُ لَمُهْتَدُونَ، خدا نے چاہا تو ہم ہدایت پا لیں گے۔ موسیٰ علیہ السلام نے پھر سے کہا، خدا فرماتا ہے کہ وہ گائے ایسی ہونی چاہیے جسے ابھی تک کھیتی باڑی کا کام لینا شروع ہی نہ کیا گیا ہو، یعنی نہ وہ ہل کے آگے جوتی گئی ہو اور نہ کنویں کے آگے، یعنی کھیتی سینچنے کا کام بھی نہ لیا گیا ہو اس سے، ہر عیب سے پاک ہو، مسلمہ لا شیت فیہا، حتیٰ کہ اس میں کسی قسم کا دوسرا رنگ نہ ہو، تندرست ہو، صحیح سالم ہو، یعنی یہ نہ ہو کہ کسی بیماری یا کمزوری کی وجہ سے کام نہ لیا جا رہا ہو اور اس میں کوئی داغ بھی نہ ہو۔ غرض یہ کہ قوم جتنے سوال کرتی گئی پابندیاں بڑھتی ہی گئی، ان ساری پابندیوں کے بعد بس اب ان کے ہاں صرف ایک ہی گائے رہ گئی جو تقریباً سنہری رنگ کی بے داغ اور جوان تھی۔ اب بہانہ سازی کے لیے ان کے پاس کوئی سوال باقی نہ تھا، جتنے سوالات وہ کر سکتے تھے سب ختم ہو گئے، تو کہنے لگے، اب تو نے حق بات کہی ہے، قول الان جئت بالحق۔ پھر انہوں نے جس طرح ہو سکا وہ گائے مہیا کی، اسے ذبح کیا، لیکن دراصل وہ یہ کام کرنا نہ چاہتے تھے، فذبحوها وما كادوا يفعلون۔ مزید ارشاد خداوندی ہے، یاد کرو اس وقت کو جب تم نے ایک آدمی کو قتل کر دیا، پھر اس کے قاتل کے بارے میں جھگڑنے لگے، اور خدا نے ایک حکم کے ذریعے جس چیز کو تم چھپائے ہوئے تھے آشکار کر دیا۔ وَإِذْ قَتَلْتُمْ نَفْسًا فَادَّارَأْتُمْ فِيهَا وَاللَّهُ مُخْرِجٌ مَا كُنْتُمْ تَكْتُمُونَ، پھر ہم نے کہا، اس گائے کا ایک حصہ مقتول پر مارو تاکہ وہ زندہ ہو کر اپنے قاتل کا تعارف کرائے۔ فَقُلْنَا اضْرِبُوهُ بِبَعْضِهَا، بے شک خدا اسی طرح مردوں کو زندہ کرتا ہے، كَذَلِكَ يُحْيِي اللَّهُ الْمَوْتَى، اور وہ تمہیں اپنی اس قسم کی آیات اور نشانیاں دکھاتا ہے تاکہ تم حقیقت کو پا سکو۔ وَيُرِيكُمْ آيَاتِهِ لَعَلَّكُمْ تَعْقِلُونَ۔ مزید سامعین کرام، اس واقعے کے فوائد پر تفصیلی گفتگو ہوگی اگلے حصے میں، جڑے رہیے ہمارے ساتھ، ملتے ہیں ایک چھوٹے سے بریک کے بعد بِإِذْنِ اللَّهِ۔

0: Qatar's most heard radio station, FM 107. FM 107. Dil se desi.
1: Assalamu alaikum. Aap sun rahe hain 60 seconds of Baraka. FM 107 par. Main hoon aapki RJ Mavish Khan. Aaj hum baat karenge Quran par gaur o fikr ki ahmiyat ke bare mein. قرآن صرف پڑھنے کے لیے نہیں بلکہ سمجھنے اور اس پر عمل کرنے کے لیے نازل کیا گیا جب ہم قرآن کو صرف تلاوت تک محدود رکھ دیتے ہیں تو ہم اس کی اصل رہنمائی سے دور رہ جاتے ہیں غور و فکر کا مطلب ہے کہ ہم قرآن کے الفاظ پر سوچیں ان کا مقصد سمجھیں اور اپنی زندگی میں انہیں لاگو کرنے کی کوشش کریں یہ عمل انسان کی سوچ کو گہرا کرتا ہے اور اسے سیدھا راستہ دکھاتا ہے تھوڑا سا وقت نکال کر قرآن کا ترجمہ یا تفسیر پڑھتا زیادہ فائدہ مند ہوتا ہے اس سے انسان کو اپنے سوالوں کے جوابات ملتے ہیں اور زندگی کا مقصد کلیئر ہوتا ہے آج کا عمل یہ ہے کہ قرآن کی کچھ آیات پڑھیں اور ان پر 2 منٹ غور ضرور کریں یہ تھا ہمارا آج کا میسج آپ سن رہے تھے 60 سیکنڈز آف براکا آر جے مہوش کے ساتھ
2: دوستوں مساجد اور آس پاس کے گھروں کے قریب غلط پارکنگ نہ صرف ٹریفک کو روکنے کا سبب بنتی ہے بلکہ یہ ایمرجنسی وہیکلز جیسے ایمبولینس فائر ٹرکس اور پولیس کارز کے لیے بھی بہت بڑی رکاوٹ ہے جب ان وہیکلز کو جلدی سے گزرنا ہوتا ہے تو کسی بھی حادثے کا خطرہ لاحق بڑھ جاتا ہے اس لیے ہماری ذمہ داری ہے کہ ہم اپنی پارکنگ کی عادتوں میں بہتری لائیں اور دوسروں کے لیے راستہ خالی رکھیں اگر ہم تھوڑا سا وقت نکال کر اپنی گاڑی صحیح جگہ پر پارک کریں تو ہم صرف اپنے لیے ہی نہیں بلکہ اپنے علاقے کے ہر شخص کے لیے فائدہ مند ثابت ہو سکتے ہیں اس طرح ہم اپنی کمیونٹی کو سیف آرگنائزڈ اور پیسفل بنا سکتے ہیں ہماری چھوٹی سی سوچ اور محنت سے نہ صرف ٹریفک کا مسئلہ حل ہوگا بلکہ ہمیں اپنی ریلیجیس اور سوشل ڈیوٹیز کو بہتر طریقے سے ادا کرنے میں مدد ملے گی وزارت داخلہ کا کہنا ہے کہ ہم سب مل کر اس مسئلے کو حل کرنے میں اپنا حصہ ڈالیں اور ایک ایسی سوسائٹی کا حصہ بنیں جہاں سب کے لیے راستہ کھلا ہو اور سیفٹی پہلی ترجیح ہو FM 107 آپ کی اور آپ کی فیملیز کی حفاظت کی خواہش کرتا ہے
0: آپ سن رہے ہیں FM 107
3: دل سے دیسی
4: ون اسٹیپ ٹو 2030
5: ویلکم ٹو آر سیگمنٹ کال ون اسٹیپ ٹو 2030 میں ہوں آپ کی ہوسٹ نازیہ
4: ون اسٹیپ ٹو 2030
5: آج ہم ایک بہت ہی کمال کے ٹاپک پہ بات کرنے والے ہیں اور یہ ٹاپک ہے فری لینسنگ کا فیوچر کیا فری لینسنگ روزگار کا ایک نیا مستقبل ہوگا ہو بھی سکتا ہے جی ہاں یہ ٹاپک آج کی ینگ جنریشن اسٹوڈنٹس پروفیشنلس کے لیے بڑا انٹرسٹنگ ہے پہلے یہ سمجھتے ہیں کہ فری لینسنگ ہے کیا آج کل ہم اکثر یہ ورڈ سنتے تو ہیں ہی کوئی گرافک ڈیزائنر فری لینسر ہے کوئی کانٹینٹ رائٹر ہے کوئی پروگرامر ہے کوئی ٹرانسلیٹر ہے کوئی ویڈیو ایڈیٹر ہے یا کوئی ڈیجیٹل مارکیٹر ہے لیکن اصل سوال یہ ہے کیا فری لینسنگ صرف ایک ٹرینڈ ہے کیا یہ فیوچر کا ایک روزگار کا طریقہ کیا آنے والے سالوں میں ٹریڈیشنل جابس کی امپورٹنس کم ہو جائے گی چلیے اس ٹاپک کو سمجھنے کی کوشش کرتے ہیں سب سے پہلے یہ سمجھتے ہیں کہ فری لینسنگ ہے کیا سمپل ورڈز میں اگر میں آپ کو سمجھاؤں تو فری لینسنگ کا مطلب ہے کہ آپ کسی ایک کمپنی کے پرماننٹ امپلائی نہیں ہوتے بلکہ آپ اپنے سکلز کو ڈفرینٹ کلائنٹس کو آفر کرتے ہیں اور پروجیکٹس کی بنیاد پر کام کرتے ہیں آپ گھر سے کافی شاپ سے دنیا کے کسی بھی کونے سے کام کر سکتے ہیں اسی لیے فری لینسنگ کو اکثر ورک فرام اینی ویئر لائف اسٹائل بھی کہا جاتا ہے دیکھیں فری لینسنگ آج کے ٹائم میں پاپولر ہو رہا ہے آج انٹرنیٹ نے دنیا کو بہت چھوٹا بنا دیا ہے قطر میں بیٹھے ہوئے فری لینسر امریکہ یورپ یا ایشیا کے کسی بھی کلائنٹ کے لیے کام کر سکتے ہیں کمپنیز بھی اب ٹیلنٹ کو لوکیشن سے زیادہ اسکلز کی بنیاد پر ہائر کر رہی ہیں और इसी वजह से फ्रीलांसिंग और रिमोट वर्क दोनों के ट्रेंड बड़ी तेजी से बढ़ रहे हैं। आज बहुत से लोग एक्स्ट्रा इनकम के लिए फ्रीलांसिंग कर रहे हैं, जबकि कुछ लोग इसे फुल टाइम करियर बना चुके हैं। वैसे मैं ये नहीं कहूंगी कि फ्रीलांसिंग के फायदे नहीं है। इसका सबसे बड़ा फायदा जो मुझे देखने को मिलता है, जो समझ में आता है, वो है फ्लेक्सिबिलिटी। आप अपने वर्किंग आवर्स खुद डिसाइड कर सकते हैं। अगर आप मॉर्निंग पर्सन हैं तो सुबह काम करिए, इवनिंग पर्सन हैं तो इवनिंग में काम करिए, अगर रात में ज्यादा प्रोडक्टिव है तो रात में काम कीजिए, ये आपकी चॉइस है। और दूसरा बड़ा फायदा, इनकम पोटेंशियल। यहाँ ट्रेडिशनल जॉब में अक्सर सैलरी फिक्स्ड होती है, जबकि फ्रीलांसिंग में आप जितना ज्यादा स्किल्स आपका है उतने ज्यादा प्रोजेक्ट्स आप हासिल कर सकते हैं और उतना ज्यादा अर्निंग के चांसेस भी बढ़ जाते हैं। और एक और तीसरा बड़ा फायदा, वो है फ्रीडम ऑफ चॉइस। आप किस क्लाइंट के साथ काम करना चाहते हैं और किसके साथ नहीं, किस प्रोजेक्ट को एक्सेप्ट करना है या किस प्रोजेक्ट को रिजेक्ट करना है, ये फैसला आप खुद करते हैं, कोई आप पर थोपता नहीं है। वहीं पर फ्रीलांसिंग के बहुत सारे चैलेंजेस भी हैं। हर चीज अपने साथ कुछ ना कुछ चैलेंज तो लेकर आती है, और इसका सबसे बड़ा चैलेंज है इनकम स्टेबिलिटी। हर महीने प्रोजेक्ट्स मिले ये जरूरी तो नहीं, मतलब आपकी इनकम स्टेबल नहीं हो सकती। कभी आपने बहुत ज्यादा कमा लिया, कभी बहुत कम। और दूसरा बड़ा चैलेंज जो समझ में आता है, वो है सेल्फ डिसिप्लिन। जब बॉस या ऑफिस ना हो तो आप अपने आप को मोटिवेट रख नहीं पाते, डेडलाइंस मीट करना थोड़ा सा चैलेंजिंग हो जाता है। और तीसरा बड़ा ड्रॉबैक है कॉम्पिटिशन। जी हाँ, दुनिया भर के फ्रीलांसर्स एक ही प्रोजेक्ट के लिए अप्लाई कर सकते हैं, और इसीलिए लर्निंग और स्किल इम्प्रूवमेंट बहुत जरूरी हो जाता है। वहीं पर देखिए, फ्यूचर में फ्रीलांसिंग कहाँ जाएगी, कैसे बढ़ेगी। एक्सपर्ट्स का कहना है कि फ्यूचर में डिजिटल स्किल्स की डिमांड और ज्यादा बढ़ जाएगी, चाहे आर्टिफिशियल इंटेलिजेंस हो, कंटेंट क्रिएशन हो, सोशल मीडिया मैनेजमेंट हो, साइबर सिक्योरिटी हो, प्रोग्रामिंग हो, ऑनलाइन टीचिंग हो, डिजिटल मार्केटिंग हो, इन सारी फील्ड्स में अपॉर्चुनिटीज बहुत ज्यादा होंगी। लेकिन एक इंटरेस्टिंग बात ये है कि AI कुछ जॉब्स को ऑटोमेट करेगी, लेकिन क्रिएटिविटी, कम्युनिकेशन, स्ट्रैटेजी और ह्यूमन अंडरस्टैंडिंग जैसे स्किल्स की इम्पोर्टेंस फिर भी रहेगी। यानी सिर्फ टेक्नोलॉजी सिखाना काफी तो नहीं रहेगा, अडॉप्ट करना और नए स्किल्स सीखना ये ज्यादा इम्पोर्टेंट होगा। वहीं पर प्रोफेशनल लाइफ में फ्रीलांसिंग, ये भी सोचिए, एक ग्राफिक डिजाइनर ऑफिस जॉब भी कर रहा है और वीकेंड पर फ्रीलांस प्रोजेक्ट्स भी लेता है। इस तरह वो अपनी इनकम इंक्रीज कर सकता है और इंटरनेशनल क्लाइंट्स का एक्सपीरियंस भी हासिल कर सकता है। इसी तरह एक टीचर ऑनलाइन ट्यूशंस कर सकता है, एक जर्नलिस्ट कंटेंट राइटिंग कर सकता है, और एक प्रेजेंटर वॉइस ओवर प्रोजेक्ट कर सकता है। यानी फ्रीलांसिंग सिर्फ एक प्रोफेशन नहीं, बल्कि एक एडिशनल अपॉर्चुनिटी भी हो सकती है। क्या हर किसी को फ्रीलांस करना चाहिए? अब ये एक बड़ा सवाल सामने आ जाता है धड़ाम के साथ। देखिए, जरूरी नहीं है। कुछ लोग स्ट्रक्चर्ड ऑफिस एनवायरनमेंट में बेहतर परफॉर्म करते हैं, कुछ लोगों को टीम के साथ काम करना पसंद होता है, जबकि कुछ लोग फ्रीडम और फ्लेक्सिबिलिटी को ही प्रेफरेंस देते हैं। सबसे इम्पोर्टेंट बात ये है कि आप अपनी पर्सनैलिटी, अपने करियर ग्रोथ के हिसाब से फैसला लीजिए। आप क्या पसंद करते हैं ये जानना जरूरी है। देखिए, मैं ये नहीं कहती कि फ्यूचर जो है वो फ्रीलांसिंग का नहीं है या नहीं होना चाहिए, या सिर्फ और सिर्फ फ्रीलांसिंग का ही होगा। नहीं, दोनों चीजें होंगी, ट्रेडिशनल जॉब्स भी होंगी, फ्रीलांसर्स ज्यादा होंगे। फ्यूचर एक्चुअल में उन लोगों का है जो सीखना कभी नहीं छोड़ते। चाहे आप एम्प्लॉई हो या फ्रीलांसर हो, सबसे कीमती एसेट आपकी स्किल्स है। दुनिया बदल रही है, टेक्नोलॉजी बदल रही है, लेकिन लर्निंग और अडैप्टेबिलिटी हमेशा से सक्सेस की की रही है, रहेगी और आज भी है। चलिए, अब यहाँ इस टॉपिक को एंड करते हैं और नए टॉपिक पर कल वापस आएंगे तो बात करें।